0: सपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ, त्यसले गर्दाखेरि चाँडो भन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्।
1: राष्ट्रिय परीक्षा बोर्डले एसईईमा नन ग्रेडेड अनुत्तीर्ण भएका विद्यार्थीका लागि असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यो वर्ष 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। उनीहरूका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि हो। बोर्डका अनुसार यो वर्ष एसईईमा 2,84,000 भन्दा बढ़ी विद्यार्थी उत्तीर्ण भएका छन्। कुल नतिजामा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। यो गत वर्षको तुलनामा 4.17% बढ़ी हो। बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि जेठ 1 गतेदेखि 7 गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने जनाएको छ। बोर्डले ग्रेड वृद्धि परीक्षाको तयारीका लागि विद्यालयलाई अतिरिक्त कक्षा सञ्चालन गर्न पनि आग्रह गरेको छ। तनहुँको देवघाट गाउँपालिका 4 निर्माण हुने 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत तनहु हाइड्रो पावर लिमिटेडले आरके हाइड्रो इन्जिनियरिङसँगको सम्झौतापछि निर्माण अघि बढ़ाएको हो। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। करिब 227 मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको बाँध बन्दीपुर नजिक सेती नदीमा निर्माण हुनेछ। आयोजना सञ्चालनमा आएपछि हिउँदेमा दैनिक कम्तीमा 6 घण्टा 126 मेगावाट विद्युत उत्पादन गर्न सकिने जनाइएको छ। नेपालमा पछिल्ला 5 वर्षमा 2,259 वन डडेलोका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ती घटनाबाट 12 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको छ भने 871 परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2081 सालमा मात्रै सबैभन्दा धेरै 1,197 डडेलोका घटना भएका थिए। विज्ञहरूका अनुसार नेपालमा हुने 90% भन्दा बढ़ी वन डडेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्। चुरोटको ठुटो तथा बाबी फाल्ने, पिकनिकको आगो ननिभाउने र वन क्षेत्रमा आगो बाल्ने गतिविधिले डडेलो बढ़ाएको बताइएको छ। वन तथा भू संरक्षण विभागले सुक्खा मौसम र वनमा थुप्रिने पात पतिङ्ग डडेलोको मुख्य कारण भएको जनाएको छ। प्राधिकरणले 10 वर्षे वन डडेलो जोखिम न्यूनीकरण रणनीति तयार गरेको भए पनि अझै पारित हुन सकेको छैन। विज्ञहरूले यो वर्ष नेपालमा तातो हावाको लहर, लू बढ़न सक्ने प्रक्षेपणसँगै वन डडेलोको जोखिम पनि बढ्न सक्ने चेतावनी दिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

मरकई मरकई धाड़म मरकई मरकई ओहो।

0: नेपालमा पछिल्ला 5 वर्षमा 2,259 वन डढेलुका घटना भएका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ती घटनाबाट 12 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको छ भने 871 परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2081 सालमा मात्रै सबैभन्दा धेरै 1197 डढेलोका घटना भएका थिए। विज्ञहरूका अनुसार नेपालमा हुने 90% भन्दा बढ़ी वन डढेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्। चुरोटको ठुटो जथाभावी फालले पिकनिकको आगो ननिभाउने र वन क्षेत्रमा आगो बाल्ने गतिविधिले डढेलो बढ़ाएको बताइएको छ। वन तथा भू संरक्षण विभागले सुक्खा मौसम र वनमा थुप्रिने पात पतिंगर डढेलोको मुख्य कारण भएको जनाएको छ। प्राधिकरणले 10 वर्षे वन डढेलो जोखिम न्यूनीकरण रणनीति तयार गरेको भए पनि अझै पारित हुन सकेको छैन। विज्ञहरूले यो वर्ष नेपालमा तातो हावाको लहर लू बढ्न सक्ने प्रक्षेपणसँगै वन डढेलोको जोखिम पनि बढ्न सक्ने चेतावनी दिएका छन्।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बिहान बस्दैछ। पहिलो महाधिवेशनबारे छलफल गर्न रासोपा केन्द्रीय समितिको बैठक बिहान 9 बजे पार्टी कार्यालय चमतीमा बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज बस्ने बैठकले केन्द्रीय महाधिवेशन मितिबारे छलफल गर्नेछ। यस्तै महाधिवेशनको प्रतिनिधिबारे टुङ्गो लगाउने नेताहरूले बताएका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बताइएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न आउँदो जेठ 1 गते नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। बाँदरले अन्न बाली र तरकारीमा ठूलो क्षति पुर्याएपछि जेठ 1 र 2 गते सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न विदा दिइएको नगर प्रमुख अर्जुन बाबुहाङले जानकारी दिनुभएको छ। नगरपालिकाले किसान जनप्रतिनिधि र सर्वसाधारणलाई

0: तनहुँको देवघाट गाउँपालिका चारमा निर्माण हुने 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ।
1: नेपाल विद्युत प्राधिकरण अन्तर्गत तनहुँ हाइड्रो पावर लिमिटेडले आरके हाइड्रो इन्जिनियरिङसँगको सम्झौतापछि निर्माण अघि बढ़ाएको हो। आयोजनाबाट वार्षिक 5.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। करिब 227 मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको बाद बन्दीपुर नजिक सेती नदीमा निर्माण हुनेछ। आयोजना सञ्चालनमा आएपछि हिउँदियाममा दैनिक कम्तीमा 6 घण्टा 126 मेगावट विद्युत उत्पादन गर्न सकिने जनाइएको छ। साथै आयोजनाका लागि जग्गा अधिग्रहण, विद्युत खरिद सम्झौता र वित्तीय सहयोग प्रक्रिया पनि अघि बढ़ाइएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले एसईमा अनुत्तीर्ण नन ग्रेडेड विद्यार्थीका लागि असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। यो वर्ष 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। बोर्डका अनुसार नतिजामा चित्त नबुझेका विद्यार्थीले जेठ 1 गतेदेखि 7 गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। यो वर्ष एसईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा गत वर्षभन्दा 4.17% वृद्धि भयो को बोर्डले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चिनिया राष्ट्रपति शी जिङपिङसँग हुने भेटमा इरानको विषयमा लामो छलफल हुने बताउनु भएको छ। थप बीबीसीकी लोरा बेकरबाट।
2: बीजिङ इज कमिङ अन्डर ग्रोइङ प्रेसर फ्रम द युएस टु युज इट्स इकोनोमिक एन्ड पोलिटिकल इन्फ्लुएन्स ओभर तेहरान। द टु कन्ट्रीज हेभ एन अलायन्स डेटिङ ब्याक डेकेड्स एन्ड चाइना इज इरानस बिगेस्ट ट्रेडिङ पार्टनर। Nudging Tehran towards the negotiating table may give President Xi leverage over his counterpart. In return, China is likely to pressure the US to stop supplying arms to Taiwan, the self-governing island Beijing claims as its own.
0: मुलुकका केही भूभागमा आज वर्षाको सम्भावना छ। आज हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
3: यो PFBS गोर्खा रेडियो हो।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ। बैठक बिहान 11 बजे शुरू हुने संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूको प्रस्तुतिसँगै छलफल हुनेछ। त्यसपछि प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ। त्यसपछि वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बिहान बस्दैछ। पहिलो महाधिवेशनबारे छलफल गर्न बैठक बिहान 9 बजे पार्टी कार्यालय समितिमा बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। बैठकले केन्द्रीय महाधिवेशन मितिबारे छलफल गर्नेछ। यस्तै महाधिवेशनको प्रतिनिधिबारे बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। रासुवाफाको यसअघि बसेको सचिवालय बैठकले भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सातामा 2 दिन सार्वजनिक बिदा हुन थालेपछि विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083-84 विद्यालयमा पनि हप्ताको 2 दिन बिदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको छ। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्खे विदाको अवधि 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउ

0: चर्चा गरिने कृषि मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। चिनिया विदेश मन्त्रालयका अनुसार ट्रम्प आजदेखि मे 15 तारीकसम्म चीनको भ्रमणमा रहनुहुनेछ। अमेरिका, इजरायल र इरान बीच चलिरहेको युद्ध, हर्मुज जल सन्धिमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ। यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित भएको थियो। व्हाइट हाउसकी प्रिन्सिपल डेप्युटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प आज साँझ बेजिङ पुग्ने कार्यक्रम छ। भोलि स्वागत समारोह लगतै राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ट्रम्पले टेम्पल अफ हेभनको भ्रमण गर्ने र राजकीय भोजमा सहभागी हुने कार्यक्रम छ। शुक्रबार दुवै नेताले चियापानसहित छलफल र खाना खानेछन्। यो वर्षको अन्त्यतिर चिनिया राष्ट्रपति सी जिनपिङले पनि अमेरिकाको भ्रमण गर्न सक्ने संकेत अमेरिकाले दिएको छ। ट्रम्पको यो भ्रमणमा एयरोस्पेस, कृषि र ऊर्जा क्षेत्रमा केही सम्झौता हुन सक्ने अनुमान गरिएको छ। व्यापार र अर्थतन्त्रसँगै इरान युद्ध पनि यो भ्रमणको अर्को एजेण्डा हुनेछ। चीनले यसअघि नै हर्मुज जल सन्धि विश्वको महत्वपूर्ण व्यापारिक मार्ग भएको र यसमा नाकाबन्दी गर्नु सही निर्णय नभएको बताइसकेको छ। साथै ताइवान मामिला र हतियार बिक्री पनि भ्रमणको एजेण्डा बन्ने बताइएको छ। ट्रम्प र सीबीच ताइवानको मुद्दा केन्द्र बिन्दुमा रहने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
1: BFBS Kulkar Radio.

0: धौलागिरी हिमालमा मानव पाइला परेको आज 66 वर्ष पूरा भएको छ। 8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। संसारको 7 अग्लो धौलागिरी हिमाल रहेको मुदीमा यो वर्ष पहिलोपल्ट हिजोदेखि आरोहण दिवस मनाउन थालिएको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सहयोग र धौलागिरी नगरपालिकाको सहयोग र धौलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीको आयोजनामा दिवस मनाउन लागि हो। सन् 1960 मे 13 अस्ट्रियाका कुट डिम्बर्गरले पहिलोपल्ट यो हिमालको सफल आरोहण गर्नुभएको थियो। डिम्बर्गर सहित पिटर डिएनर, एन्स्ट फोरर, एल्विन सल्बर्ट, निमा दोर्जे र नवाङ दोर्जे पहिलोपल्ट धौलागिरीको चुचुरोमा पुग्नु भएको थियो। यस अवसरमा आज मुदीमा धौलागिरी आरोहीहरूलाई सम्मान र अन्तर सम्वाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभएको छ। धौलागिरी हिमाल आरोहण बापत यो याममा सरकारले 1,34,00,000 बढ़ी सलामी दस्तुर संकलन गरेको छ। यो याममा 4 समूहमा 18 पुरूष र 12 महिला गरी 30 जनाले धौलागिरी आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिनुभएको छ। अघिल्लो याममा यो हिमाल आरोहणका लागि 36 जनाले अनुमति लिएका थिए। पर्यटन विभागका अनुसार 66 वर्षको अवधिमा 700 जना भन्दा बढ़ीले धौलागिरी हिमालको आरोहण गरेका छन्। प्रहरीले काठमाडौँ उपत्यकाका सड़कबाट 131 जनाको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यकामा सड़कमा मागेर हिँड्ने व्यक्तिहरूको उद्धार अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको हो। काठमाडौँमा 105 र ललितपुरमा 26 जनाको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये केहीलाई होल्डिङ सेन्टर र मानव सेवा आश्रममा राखिएको छ, केहीलाई आफन्तको जिम्मा लगाइएको छ, केही स्क्रिनिङमा रहेको कार्यालयले जनाएको छ। प्रहरीले पुनर्स्थापना र सामाजिक सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय अभियानलाई निरन्तरता दिने जनाएको छ। तनहुँको देवघाट गाउँपालिका 4 निर्माण हुने 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ।
1: नेपाल विद्युत प्राधिकरण अन्तर्गत तनहुँ हाइड्रो पावर लिमिटेडले आरके हाइड्रो इन्जिनियरिङसँगको सम्झौतापछि निर्माण अघि बढ़ाएको हो। आयोजनाबाट वार्षिक 5,20.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। करिब 227 मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको बाद बन्दीपुर नजिक सेती नदीमा निर्माण हुनेछ। आयोजना सञ्चालनमा आएपछि हिउँदियाममा दैनिक कम्तीमा 6 घण्टा 126 मेगावट विद्युत उत्पादन गर्न सकिने जनाइएको छ। साथै आयोजनाका लागि जग्गा अधिग्रहण, विद्युत खरिद सम्झौता र वित्तीय सहयोग प्रक्रिया पनि अघि बढ़ाइएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। चिनिया विदेश मन्त्रालयका अनुसार ट्रम्प आजदेखि मे 15 तारीकसम्म चीनको भ्रमणमा रहनुहुनेछ। अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, हर्मुज जलसन्धिमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई

0: आइएको छ। ट्रम्प र सी बीच ताइवानको मुद्दा केन्द्रबिन्दुमा रहने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले भेटमा इरानको विषयमा लामो छलफल हुने बताउनु भएको छ। थप बीबीसी के लोरा बेकरबाट।
1: बेजिङ इज कमिङ अन्डर ग्रोइङ प्रेसर फ्रम द यूएस टु युज इट्स इकोनोमिक एन्ड पोलिटिकल इन्फ्लुएन्स ओभर तेहरान। The two countries have an alliance dating back decades, and China is Iran's biggest trading partner. Nudging Tehran towards the negotiating table may give President Xi leverage over his counterpart. In return, China is likely to pressure the US to stop supplying arms to Taiwan, the self-governing island Beijing claims as its own.
0: Saudi Arabia Iranko bhumimathi gopy sainya akraman gareko खुलासा भएको छ। रोइटर्सका अनुसार गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Re, sor.
1: Pavan kare shor.
0: अरे बाबा शोर नहीं, सोर सोर सोर।

0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ। बैठक बिहान 11 बजे शुरू हुने संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूको प्रस्तुतिसँगै छलफल हुनेछ। त्यसपछि प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ। त्यसपछि वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। संस्थानका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासो आएको भन्दै उहाँले तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिने बताइएको छ। दुग्ध विकास संस्थान घाटामा रहेको, किसानले भुक्तानी लगायत समस्या भोगिरहेको तर कर्मचारीले वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीको भनाई छ। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गर्ने कृषि मन्त्रालयले जनाएको छ। मुलुकमा पछिल्ला 5 वर्षमा 2000 बढी वन डढेलोका घटना भएका छन्। 5 वर्षमा 2,259 वन डढेलोका घटना भएका हुन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ती घटनाबाट 12 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको छ भने 871 परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2081 सालमा मात्रै सबैभन्दा धेरै 1,197 डढेलोका घटना भएका थिए। विज्ञहरूका अनुसार नेपालमा हुने 90% भन्दा बढ़ी वन डढेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्। चुरोटको ठुटो जथाभावी फाल्ने, पिकनिकको आगो ननिभाउने र वन क्षेत्रमा आगो बाल्ने गतिविधिले डढेलो बढ़ाएको बताइएको छ। वन तथा भू संरक्षण विभागले सुक्खा मौसम र वनमा थुप्रिने पात पतिंगर डढेलोको मुख्य कारण भएको जनाएको छ। प्राधिकरणले 10 वर्षे वन डढेलो जोखिम न्यूनीकरण रणनीति तयार गरेको भए पनि अझै पारित हुन सकेको छैन। विज्ञहरूले यो वर्ष नेपालमा तातो हावाको लहर, लू बढ्न सक्ने प्रक्षेपणसँगै वन डढेलोको जोखिम पनि बढ्न सक्ने चेतावनी दिएका छन्।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरमाथि राजीनामा दिन दबाव थप बढ्दै गएको छ।
2: राजीनामाको मिति नै तोक्न लेबरको 80 जना भन्दा बढी सांसदले माग गरेका छन्। सुरक्षा मन्त्री जेस फिलिप्स सहित 3 जना मन्त्रीले समेत राजीनामा दिएका छन्। फिलिप्सले वक्तव्य निकाल्दै स्टार्मरसँग विशेष गरी महिला र किशोरी विरूद्धको हिंसा रोक्ने लगायतका परिवर्तनका कुनै योजना नभएको टिप्पणी गर्नुभएको छ। नेतृत्व परिवर्तनका लागि लेबरका 100 जना भन्दा बढी सांसदले राजीनामा पत्र तयार पारेको समेत खबर छ। मन्त्री परिषद कार्यालयमा मन्त्री क्रिस वार्डले भने सार्वजनिक रूपमै स्टार्मरको समर्थन गर्नुभएको छ।
3: Got decades of work on this. The very first thing I met him when I first started working for him 10 years ago, the very first thing he was working on was this agenda, trying to push through things like mandatory reporting, and it is something the Prime Minister cares about almost more than anything in government.
2: यसअघि मन्त्री परिषद बैठकमा प्रधानमन्त्री स्टार्मरले नेतृत्वको प्रतिस्पर्धा सुरु नभएको र आफैले सत्ता सम्हाल्ने बताउनु भएको छ। एड मिलिब्यान्डकी पूर्व नीति सल्लाहकार सोनिया सोदाले भने स्टार्मरले बालुआमा मुन्टो गाडिरहेको टिप्पणी गर्नुभएको छ।
4: Really open to hearing criticisms, and I think there are huge question marks about how effective this is going to be as a strategy to get him through the next 2 or 3 days.
2: नेतृत्वको प्रतिस्पर्धाका लागि 81 जना लेबर सांसद

0: स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मध्य प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा कास्कीको पोखरामा भइरहेको छ। महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1600 बढ़ी प्रतिनिधि यति बेला पोखरामा छन्। आउँदा 3 वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान शुरू भएको छ। 27 गतेदेखि शुरू भएको 7 महाधिवेशनले मुलुकभरका यातायात व्यवसायीसँग सम्बन्धित प्राली कम्पनी र समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोज र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरणबीच कड़ा प्रतिस्पर्धा देखिएको छ। महासंघको 86 सदस्यीय केन्द्रीय कार्य समिति हुन्छ तर 84 पदमा चुनाव हुने निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिनुभएको छ। अध्यक्षमा सिटौला र केसीको टक्कर हुँदा अन्य पदाधिकारीका सबै पदमा मतदान भइरहेको हो। नेतृत्वसहित नयाँ कार्य समितिका लागि पोखरामा राम लक्ष्मणको विद्युतीय मेसिनबाट मतदान भइरहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असारमा हुने भएको छ। असार 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय भएको हो। पार्टीका नेता गणेश पराजुलीले असार 7 देखि 9 गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको फेसबुक मार्फत जानकारी गराउनु भएको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय सहमतिमा केन्द्रीय समिति बैठक पनि बसिरहेको छ। काठमाडौँ महानगरपालिकाले संस्थागत निजी विद्यालयहरूमा कक्षा 11 र 12 अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको छ। महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै परीक्षा प्रणाली मार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति दिन लागि जानकारी दिएको हो। विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ 1 गते बिहान 10 बजेदेखि जेठ 10 गते राति 11 बजेर 59 मिनटसम्म अनलाइन फारम भर्न सक्नेछन्। विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ। विषयहरूको अंकभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा राखिएको छ। छात्रवृत्ति छनौटका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेमेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य परीक्षण रिपोर्ट दिन सरकारलाई अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले संसदमा देखाएको व्यवहारको आलोचना गर्ने क्रममा आङदेमेले स्वास्थ्य रिपोर्ट माग्नु भएको हो।
1: आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं सभामुख महोदय। सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आए पछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब रासपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ, त्यसले गर्दाखेरि चाँडो भन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्।
0: कांग्रेस सचेतक आङदेमेले यो घटनामा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न सक्रिय कोषमा बिहु पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गरिने जनाएको छ। मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ितलाई रकम फिर्ता तथा सक्रिय कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरेको छ। कोषमा रकम आएपछि पीड़ितको कागजातको आधारमा रकम फिर्ता गर्ने तयारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। सहकारीमा साना रकम बचतकर्ताको निक्षेप फिर्ता गर्दै सम्बन्धित सहकारी लिलाम गरी आएको रकम फेरि सोही कोषमा जम्मा गरी आर्थिक स्रोत व्यवस्थापन गरिने प्रवक्ता भट्टले जानकारी दिनुभएको छ। पहिलो चरणमा समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई छिट्टै रकम फिर्ता गर्ने योजना छ। क्रमिक रूपमा ठूलो रकम निक्षेप गरेका बचतकर्ताको रकम पनि फिर्ता गर्ने योजना

0: प्रतिनिधि सभामा आज सरकारले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो। तर कार्यसूचीमा उल्लेख भए पनि प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले प्रधानमन्त्रीले आज संसदमा बोल्ने कुनै कार्यक्रम नरहेको जानकारी दिनुभएको छ। बैठक केही बेर अघिदेखि शुरू भएको छ। प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिश गरिएको छ। सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिश गर्नुभएको हो। नेपाल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा पाण्डेलाई सीआईबीले आज बिहान पक्रेको हो। यो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए। त्यसअघि नेपाल इन्भेस्टमेन्ट ब्याङ्क मेगा ब्याङ्कले गएको सोमबार मात्र उनी बारे भ्रामक समाचार आएको भन्दै विज्ञप्ति जारी गरेको थियो। काठमाडौँ महानगरपालिकाले संस्थागत निजी विद्यालयहरूमा कक्षा 11 र 12 पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको छ। महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै परीक्षा प्रणाली मार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति दिन लागि जनाएको हो। विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ 1 गते बिहान 10 देखि जेठ 10 गते राति 11:59 अनलाइन फारम भर्न सक्नेछन्। विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ। विषयहरूको अंकभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा राखिएको छ। छात्रवृत्ति छनौटका लागि जेठ 17 गते बिहान 8 देखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। बितेका 24 घण्टामा 1000 बढ़ी सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। 24 घण्टामा 1687 सवारी चालक कार्यवाहीमा परेका हुन्। यसबाट राज्यकोषमा 20,31,000 बढ़ी राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 85, नियम विपरीत राइड सेयरिङ गर्ने 163, संकेत बत्ती उल्लंघन गर्ने 142 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 117 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 66, निषेधित क्षेत्रमा हर्न बजाउने 86, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 98, एकतर्फी सड़कमा सवारी चलाउने 121 र अन्य सवारी नियम पालना नगर्ने 804 जनालाई कार्यवाही गरिएको छ। रसुवाको कालिका गाउँपालिका 3 धैबुङमा डिप बोरिङ सञ्चालनमा आएपछि करिब 500 घर परिवार लाभान्वित भएका छन्। बागमती प्रदेश सरकारको 27 लाख रूपियाँ सहयोगमा निर्माण गरिएको आयोजनाबाट खानेपानी र करिब 10 हेक्टर जमीनमा सिंचाइ सुविधा पुगेको छ। भूगर्भ शास्त्रीका अनुसार 135 मिटर गहिराईबाट पानी निकालिएको छ। सुक्खा क्षेत्रमा पानीको व्यवस्था भएपछि स्थानीयवासी खुशी भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। चिनिया विदेश मन्त्रालयका अनुसार ट्रम्प आजदेखि मे 15 तारीकसम्म चीनको भ्रमणमा रहनुहुनेछ। अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, हर्मुज जलसन्धिमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ। यसअघि मार्चमै तय भएको यो भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित गरिएको थियो। व्हाइट हाउसका अनुसार ट्रम्प आज साँझ बेजिङ पुग्ने कार्यक्रम छ। भोलि स्वागत समारोह लगत्तै राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ट्रम्पले टेम्पल अफ हेभनको भ्रमण गर्ने र राजकीय भोजमा सहभागी हुने कार्यक्रम छ। शुक्रबार दुवैले सँगै चियापानसहित छलफल र खाना खानेछन्। भ्रमणमा एयरोस्पेस, कृषि र ऊर्जा क्षेत्रमा केही सम्झौता हुन सक्ने अनुमान गरिएको छ। व्यापार र अर्थतन्त्रसँगै इरान युद्ध पनि भ्रमणको अर्को एजेण्डा हुनेछ। राष्ट्रपति ट्रम्पले भेटमा इरानको विषयमा लामो छलफल हुने बताउनु भएको छ। थप बीबीसी की लोरा बेकरबाट।
1: बीजिङ इज कमिङ अन्डर ग्रोइङ प्रेसर फ्रम द यूएस टु युज इट्स इकोनोमिक political influence over Tehran. The two countries have an alliance dating back decades, and China is Iran's biggest trading partner. Nudging Tehran towards the negotiating table may give President Xi leverage over his counterpart. In return, China is likely to pressure the US to stop supplying arms to Taiwan, the self-governing island Beijing claims as its own.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्ण रेडियो हो।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको बैठकले नियमावली स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले जानकारी दिनुभएको छ। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ। उहाँले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक निष्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएको प्रति असन्तुष्टि जनाउनु भएको हो। सांसद राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रूलिङ गर्न सभामुखसँग माग गर्नुभयो।
5: हिजो बसेको प्रतिनिधि सभा बैठकमा रोस्टममै उभिएर हाम्रा दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदन मार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो। सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्नुभयो। आज पनि अवस्था उस्तै छ। सदनमा मैले प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन। उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनमा सम्माननीयज्यूलाई हामीले देख्न सकेनौँ। सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सम्माननीय सभामुख महोदयको हो। हजुर हाम्रो नायक पनि हो। तपाईँले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन। त्यसैले सभामुख महोदय मार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु।
4: प्रतिनिधि सभामा आज सरकारले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो, तर कार्यसूचीमा उल्लेख भए पनि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने गरी कार्यसूची संशोधन भएको छ। यस्तै न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर व्यापारिक घरानाका कार्यक्रममा जाने दुई तिहाईको सरकारलाई ललकार्ने भन्दै प्रश्न गर्नुभएको थियो। त्यसपछि कांग्रेसका सचेतक निष्कल राईले आजको बैठकमा आपत्ति जनाउनु भएको हो। सांसद समीना मियाले मोरङ विराटनगरको नोबेल अस्पतालमा नर्समाथि भएको दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कार्यवाहीको माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मिया
6: नर्सहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरू अझै कार्यस्थलमा हिंसा, कम पारिश्रमिक र अस्पष्ट पेसागत संरचनाबाट प्रभावित छन्। सभामुख महोदय, केही दिन अगाडि विराटनगर स्थित नोबेल अस्पतालमा अन ड्युटी नर्सहरूमाथि भएको दुर्व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। स्वास्थ्य संस्थाभित्रै सेवा दिने नर्सहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु केवल एउटा संस्थाको समस्या होइन, यो हाम्रो समग्र स्वास्थ्य प्रणालीको कमजोरीको सङ्केत हो। यस्तो घटनाले नर्सहरूको मनोबल गिराउँछ, पेसाप्रति निराशा बढाउँछ र अन्तत सेवाको गुणस्तरमा प्रत्यक्ष असर गर्दछ। सभामुख महोदय, त्यसैले म सरकार र सम्बन्धित निकायसँग जोरदार माग गर्दछु, उक्त घटनाको निष्पक्ष छानबिन गरियोस्, दोषीमाथि कडा कारवाही गरियोस्, स्वास्थ्य संस्थाहरूमा हेरेसमेन्ट र एभ्युज विरुद्ध जिरो टोलरेन्स पोलिसी लागू गरियोस्, राष्ट्रिय नर्सिङ न्यूनतम पारिश्रमिक स्केल तत्काल लागू गरियोस्, शैक्षिक योग्यता अनुसार स्पष्ट पद संरचना र पारदर्शी पदोन्नति प्रणाली स्थापना गरियोस्। सम्माननीय सभामुख महोदय, आवर नर्सेस आवर फ्युचर, इम्पावर नर्सेस सेभ लाइफ्स। धन्यवाद।
4: नोबेल शिक्षण अस्पतालमा एकजना बिरामीको मृत्यु भएपछि अस्पतालमा कार्यरत नर्समाथि अभद्र व्यवहार गरिएको घटना सम्बन्धी भिडियो यसअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो। घटनापछि नेपाल नर्सिङ संघ मोरङले दोषीमाथि कार्यवाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाइएको छ। दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेम्बा शेर्पाको नेतृत्वमा शेर्पा सहित पासाङ नुर्बु शेर्पा र डेण्डी शेर्पाको टोली आज बिहान 10:25 में शिखर में पुगे हो। सगरमाथा आरोहण का लागि हरेक सीजन में डोरी टांगने काम गरिन्छ। अब आरोहीहरू इनै डोरी को प्रयोग गर्दै शिखर तर्फ जानेछन्। यो सीजन में खुम्बु आइसफल में पुरानो मार्ग अवरुद्ध भएपछि समस्या परेको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्रेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर नीति कार्यक्रम प्रस्ताव गर्न र यसअघि उठेका जवाफ दिन अटेरी गर्दा सभामुख डोलप्रसाद अरियालले पहिलोपटक प्रतिपक्षका सांसदको आक्रोश सामना गर्नुपरेको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्। प्रधानमन्त्री नआएपछि सबभन्दा आक्रोशित सुनिएका श्रम संस्कृतिका सांसद अर्क साम्पाङ बैठक समेत छाडेर हिँड्नु भएको छ।
4: मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु।
3: आज सरकारको नीति कार्यक्रम प्रधानमन्त्रीले प्रस्ताव गर्ने कार्यसूची थियो। नीति कार्यक्रम र अस्ति राष्ट्रपतिले सम्बोधन गर्न लागेको बेला उठेर हिँडेको विषयमा सांसदहरूले प्रधानमन्त्रीको जवाफमा आएका हुन्। आजै प्रधानमन्त्रीले जवाफ दिने खबर पनि आएको थियो, तर एकाएक प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले उहाँ सदनमा नजाने खबर दिएपछि प्रतिपक्षका सांसदहरू थप आक्रोशित भएका हुन्। सांसदहरू आक्रोशित बनेपछि सभामा करियाले काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीलाई बोल्न दिनुभएको थियो।
5: एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको आम रूपबाट हाम्रो धारणा हो। जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परा कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबुल गर्ने कुरा अर्का मन्त्रीले टेबुल गर्ने हाम्रो परम्परा हो। विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने, अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो। बाँकी कुरा चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्ताव प्रस्तावना गर्न पनि नआउने अनि हुँदा हुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ।
3: सांसद केसीले नियमावली र परम्पराको विषय जोडेपछि सांसदहरू शान्त बनेका थिए। लगत्तै बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर साईले भने प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङकै माग गर्नुभएको छ।
6: यो हाम्रो मात्र मुद्दा होइन, यो सम्माननीय सभामुखज्यूको अस्तित्व माथिको पनि प्रश्न हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? अघि सम्माननीय ज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 ले के भन्छ, हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने? प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर, यहाँ संसदमा पुरै हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको यो प्रश्न उठ्छ।
3: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी सम्पत्ति कानून विपरीत दिल्लामी गरेको अभियोगमा पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको हो। निजी क्षेत्रको स्मार्ट टेलिकमको सबै सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा यो सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। यो वर्ष हिमालय आरोहणका क्रममा दुई विदेशी सहित पाँचजना आरोही र पथ प्रदर्शकको मृत्यु भएको तथ्याङ्क आएको छ। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमालय आरोहण गर्न अनुमति लिएका पाँच आरोही र पथ प्रदर्शकको हिमालय आरोहणकै क्रममा ज्यान गएको हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर नीति कार्यक्रम प्रस्ताव गर्न यसअघि उठेका जवाफ दिन व्यवस्था गर्दा सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक प्रतिपक्षका सांसदहरूको आक्रोश सामना गर्नु परेको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। प्रधानमन्त्री नआएपछि सबैभन्दा आक्रोशित सुनिएका श्रम संस्कृतिका सांसद हर्क साम्पाङ बैठक समेत छाडेर हिँड्नु भएको छ।
4: मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु।
3: आज संसदमा सरकारको नीति कार्यक्रम प्रस्ताव गर्ने तालिका थियो। नीति कार्यक्रम र अस्ति राष्ट्रपतिले सम्बोधन गर्दा उठेर हिँडेको विषयमा सांसदहरूले प्रधानमन्त्रीको जवाफ मागेका हुन्। आजै मात्र प्रधानमन्त्री शाहले जवाफ दिने खबर पनि आएको थियो, तर एकाएक प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दिपा दाहालले उहाँ सदनमा नजाने खबर दिएपछि प्रतिपक्षका सांसदहरू आक्रोशित भएका हुन्। सांसदहरू थप आक्रोशित बनेपछि सभामुख अर्यालले कांग्रेस सांसद अर्जुन नरसिंह केसीलाई बोल्न दिनुभएको थियो।
5: संसदीय परम्परा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो। विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू, अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, बाँकी कुरा चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि माननीय सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्ताव प्रस्तावना गर्न पनि नआउने अनि हुँदा हुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ।
3: सांसद केसीले नियमावली र परम्पराको विषय जोडेपछि सांसदहरू शान्त बनेका थिए। लगत्तै बोलेका राप्रपाका प्रमुख सचेत ज्ञान बहादुर शाहीले भने प्रधानमन्त्रीलाई सदनमा बोलाउन रूलिङकै माग गर्नुभएको छ।
6: यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? अघि सम्माननीय ज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 के भन्छ, प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने? प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर, यहाँ संसदमा पुरै हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भनेको होइन भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्, आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रममा कसले ल्याएको यो प्रश्न उठ्छ।
3: त्यसपछि केही सांसदले आफ्नो धारणा राखेपछि सभामुखले केही बेरका लागि बैठक स्थगित गर्नुभएको छ। नेकपा एमालेका सांसद सुहाङ नेबुवाङले भारत पठाइदिने चिया निर्यातको अवरोध हटाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेबुवाङ,
7: 15,000 भन्दा बढी किसान र 60,000 भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 4,59 करोड रुपियाँको चिया निर्यात भएको छ। टी बोर्ड अफ इन्डियाले गत वैशाख 18 लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण चिया निर्यात ठप्प जस्तै भएको छ। यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ। सरकारसँग आग्रह गर्न चाहन्छु, भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया किसान तथा उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्।
3: भारतले गुणस्तर परीक्षणका लागि भन्दै झन्झटिलो प्रावधान राखेपछि करिब दुई साता यता नेपाली चिया सीमा नाकामै रोकिएको छ। पक्राउ पर्ने सुईको पाएपछि मोबाइल अफ गरेर भाग्दै गरेका नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई प्रहरीले सिन्धुलीमा फेला पारेको छ। गाड़ी चेक जाँचका क्रममा पाण्डेलाई सिन्धुलीमा फेला पारिएको अनुसन्धान ब्यूरोले जानकारी दिएको हो। पाण्डेलाई काठमाडौँ ल्याएर ठगी र आपराधिक विश्वासघातको अनुसन्धान थालिएको छ। खबर यति नै, नमस्कार।

0: होइन आज भोलि किन यस्तो भएको हो कुन्नी, कठै परै ती दिन कता गए आज, त्यस्तो रमाइलो गरिन्थ्यो आँगनभरि मान्छे हुन्थे।
1: शैला म पनि छत्ता परिरहेछु भने ठिटा ठिटीहरू सबै विदेश गइहाले, तपाईँहरू बुढा भइहाल्यो सेफा पसिहाल्यो, अक्कल रमाइलो गर्नु नि।
2: नमस्ते पहिलाको माया प्रेमको निकै कुरा माथि गएर बारी कहाँ न कहाँ कति राम्रो राम भइरहेछ यहाँ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको आजको दोस्रो बैठक पनि नियमित हुन सकेको छैन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमाले नीति कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री अनिवार्य उपस्थित गराउन सभामुखको रूलिङ माग गर्दै उठेपछि बैठक नियमित हुन नसकेको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदमले
4: आफै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनु पर्दछ। के यसो भन्नु गल्ती हो र? के यसो भन्नु संसदको गरिमामाथि आँच हो र? के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र? सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिराखेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखौँ। सदन सञ्चालन गर्नका निम्ति सभामुखज्यूलाई जसरी हामीले सहयोग गरिराखेका छौँ, झन्डै झन्डै बिग्रिसकेको माहौललाई पनि हामीले नै समातेर राखेको। हामी यो सदनको निरन्तरता चाहन्छौँ, त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन, तर हामी उभिएर हाम्रा चाहिँ विमतिहरू राखिराख्छौँ।
3: एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङको माग गर्नुभएको छ।
5: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भएको छ, यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा, हामीले पटक पटक भनेका छौँ उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौँ। रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
3: सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेर सल्लाह गर्छु भन्दै रुलिङ गर्न मान्नु भएको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर नीति कार्यक्रम प्रस्ताव गर्न र यसअघिका उठेका जवाफ दिन व्यवस्था गर्दा सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक प्रतिपक्षका सांसदहरूको आक्रोश सामना गर्नु परेको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। प्रधानमन्त्री नआएपछि सबैभन्दा आक्रोशित सुनिएका श्रम संस्कृतिका सांसद हर्क साम्पाङ बैठक समेत छाडेर हिँड्नु भएको छ।
6: मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु।
3: भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको रकम फिर्ताका लागि चक्रिय कोषमा बिउ पुँजीका रूपमा 25 करोड़ व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ितलाई रकम फिर्ता तथा कोष सञ्चालन गर्न कार्यविधि बनाइसकेको छ। मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम आएपछि पीड़ितको कागजातका आधारमा फिर्ता गरिनेछ। साना बचतकर्ताको निक्षेप पहिले फिर्ता गर्दै सम्बन्धित सहकारी लिलामबाट प्राप्त रकम कोषमा जम्मा गरिने उहाँको भनाइ छ। पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई प्राथमिकता दिने र क्रमशः ठूला निक्षेपकर्तालाई रकम फिर्ता गर्ने मन्त्रालयले जनाएको छ। यो वर्षको वसन्तकालीन सिजनका लागि पहिलो पटक सगरमाथा आरोहण शुरू भएको छ। पर्वतारोहण संचालक संघको अगुवाईमा डोरी टाग्ने टोली आज बिहान 10:25 शिखरमा पुगेसँगै यो सिजनको आरोहण शुरू भएको हो। संघका महासचिव ऋषिराम भण्डारीका अनुसार यो टोलीले 37 दिनमा शिखर पुगेर पूर्ण रूपमा बाटो खोलेको जानकारी दिनुभएको हो। आज मिङमा दोर्जी शेर्पाको नेतृत्वमा संखुवा सबास लुखुम्बु ताप्लेजुङ र दोलखाका 11 जनाका दक्ष आरोही शिखरमा पुगेको भण्डारीको भनाइ छ। आज मिङमा दोर्जी शेर्पा, पेम दोर्जे शेर्पा, पासाङ तासी शेर्पा, लोपसाङ भोटे र मिङमा नुरबु शेर्पा शिखरमा पुग्नु भएको हो। साथै छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, मिङमा तेन्जी शेर्पा, मिगतेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुरबु शेर्पा पनि सगरमाथा शिखरमा पुग्नु भएको छ। यो टोलीले गैराती 8,400 मिटरको बोलकुनीबाट अघि बढेर साउथ समिट हुँदै डोरी टाङ्नेका पूरा गरेको हो। खबर यति नै, नमस्कार।

0: प्रतिनिधि सभाको आजको दोस्रो बैठक पनि नियमित हुन सकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एमाले नीति कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री अनिवार्य उपस्थित गराउन सभामुखको रूलिङ माग राख्दै उठेपछि बैठक नियमित हुन नसकेको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे
1: आफै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनु पर्दछ। के यसो भन्नु गल्ती हो र? के यसो भन्नु संसदको गरिमामाथि आँच हो र? के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र? सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिराखेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखौँ।
0: एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङको माग गर्नु भएको छ।
2: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भएको छ, यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा, हामीले पटक पटक भनेका छौँ उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्।
0: सभामुख डोलप्रसाद अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले हिजो व्यक्त गर्नुभएको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेपछि सभामुख अर्यालले संघीय संसद नियमावली अनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालबाट भारततर्फ हुने चिया निर्यातको अवरोध हटाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेम्वाङ,
3: 15,000 भन्दा बढी किसान र 60,000 भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 4,59 करोड रुपियाँको चिया निर्यात भएको छ। टी बोर्ड अफ इन्डियाले गत वैशाख 18 गते लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण चिया निर्यात ठप्प जस्तै भएको छ। यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ। सरकारसँग आग्रह गर्न चाहन्छु, भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया किसान तथा उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्।
0: भारतले गुणस्तर र प्रक्रियाका नाममा झन्झटिलो प्रावधान राखेपछि नेपाली चिया सीमा नाकामा रोकिँदा यसले किसान, श्रमिक, उद्योगी तथा देशको अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पारेको छ। यो वर्ष हिमाल आरोहणका क्रममा 2 विदेशी सहित 5 आरोही तथा पथ प्रदर्शकको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिएका 5 आरोही तथा पथ प्रदर्शकको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो। 3 सगरमाथा आरोहण र 2 मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली पथ प्रदर्शक सोलु खुम्बु सोताङ गाउँपालिका 4 लाक्पा डेण्डी शेर्पा, सोलु दुधकुण्ड नगरपालिका 7 विजय खिमिरे र खुम्बु पासाङ लामु गाउँपालिका 5 फुरा गेलजेन शेर्पाको मृत्यु भएको विभागले जनाएको छ। उनीहरू सबैको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो। यस्तै चेक रिपब्लिकका नागरिक डेभिड रुबिनेक र अमेरिकी नागरिक जोहान सेन सेलीको पनि मृत्यु भएको छ। उनीहरू दुबईको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागले जनाएको छ। यही वैशाख 20 28 गतिसम्मको अवधिमा सगरमाथा र मकालु हिमाल आरोहणका उनीहरूको मृत्यु भएको हो। आफ्नो नेतृत्वमाथि नै संकट आइपरेको बेला बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले स्वास्थ्य मन्त्री वेस स्ट्रेटसँग प्रत्यक्ष कुराकानी गर्नुभएको छ। स्ट्रिङलाई नेतृत्वमा स्टारमरको सम्भावित प्रतिस्पर्धी मानिएको छ। उहाँहरूबीच 16 मिनट मात्रै कुरा भएको छ। 80 सांसदले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको बेला 4 मन्त्रीले समेत राजीनामा दिएपछि स्टारमरले स्वास्थ्य मन्त्रीसँग वार्ता गर्नुभएको हो। स्थानीय चुनावमा लेबर पार्टीको नाजुक नतिजा आएपछि उहाँ माथि राजीनामाको दबाव बढेको छ। सरकारी तलब वितरणको मुख्य जिम्मेवार पे मास्टर जनरल निक टमस साइमन्ड्सले भने भावी प्रधानमन्त्रीको चुनौतीका लागि स्वास्थ्य मन्त्रीसँग पर्याप्त संख्या पुग्ला जस्तो नलाग्ने प्रतिक्रिया दिनुभएको छ।
4: It didn't appear on what I saw that there was the 81 numbers that are required around a single candidate, which is what our party leadership rules require. There evidently though isn't a consensus either about even having a leadership contest.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

यो BFBS गोरखा रेडियो हो। MGP

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ. यसअघि सरकारले खारेज गरेका नियुक्तिबाट बचेका भट्टले आज राजीनामा दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ. प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ. सभामुख टोल प्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो. संखुवा सभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा तथा दक्षिण कोरियाको क्युङही युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गर्नुभएको छ. निजामती सेवामा 24 वर्षको अनुभव भएका अधिकारी उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ. यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त हुनुभएको हो. संविधान अनुसार सभामुखको सिफारिशमा प्रतिनिधि सभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ. पाथिभरा केबल कार निर्माण विरूद्ध नो केबल कार समूहले फेरि आन्दोलन घोषणा गरेको छ. आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केबल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने बताएको छ. पहिचानवादी नेता डकेन्द्र सिंह थेगिम
4: गैर कानूनी रूपमा व्यापक ठगी भ्रष्टाचार गर्दै झुटा फर्जी तथा नकली दस्तावेजको आधारमा मुकुमलुङ अतिक्रमण र केबल कार निर्माण कार्य भइरहेको सम्बन्धमा मुकुमलुङ संरक्षण र केबल कार खारेजको लागि सरकारसँग हामीहरूको निरन्तर वार्ता संवाद र छलफल चलिरहेकै छ. यसैकि सरकारले स्थानीय प्रशासन र सम्बन्धित पक्षलाई केबल कार निर्माणका सबै कार्य रोक्न दिएको निर्देशनलाई लत्याएर निर्माण कार्यलाई निरन्तरता दिएकोले सम्बन्धित सबैलाई खबरदारी गर्न आन्दोलन घोषणा गर्न बाध्य भएका छौँ.
3: निर्वाचन आयोगले 2084 हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ. कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्ष मक्सिर 4 गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपल्ट गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढ़ी जोगिने जानकारी दिनुभएको छ. निर्वाचनलाई मितव्ययी प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलहरूसँग छलफल गरिएको उहाँले बताउनु भएको छ. निर्वाचनलाई आधुनिक र प्रविधि मैत्री बनाउन निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा गृह मन्त्रालय मार्फत संसदमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ. भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न चक्रिय कोषमा बिउ पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गरिने जनाएको छ. मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ.
5: मन्त्रालयले पीड़ितलाई रकम फिर्ता तथा चक्रिय कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरेको छ. कोषमा रकम आएपछि पीड़ितको कागजातको आधारमा रकम फिर्ता गर्ने तयारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ. सहकारीमा साना रकम बचतकर्ताको निक्षेप फिर्ता गर्दै सम्बन्धित सहकारी लिलाम गरी आएको रकम फेरि सोही कोषमा जम्मा गरी आर्थिक स्रोत व्यवस्थापन गरिने प्रवक्ता भट्टले जानकारी दिनुभएको छ. पहिलो चरणमा समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई छिट्टै रकम फिर्ता गर्ने योजना छ. क्रमिक रूपमा ठूलो रकम निक्षेप गरेका बचतकर्ताको रकम पनि फिर्ता गर्ने योजना छ.
3: नेपालमा विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ. राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80 अर्ब 9 करोड़ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल ब्याङ्किङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71 करोड़ बराबरको कारोबार भएको छ. मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको छ. यस्तै क्यूआर कोडबाट 1,53,47,00,000 बराबरको कारोबार भएको छ. आफ्नो नेतृत्वमाथि नै संकट आइपरेको बेला बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले स्वास्थ्य मन्त्री वेस स्ट्रिङसँग प्रत्यक्ष कुराकानी गर्नुभएको छ. स्ट्रिङलाई नेतृत्वमा स्टार्मरको सम्भावित प्रतिस्पर्धी मानिएको छ. उहाँहरूबीच 16 मिनट मात्रै कुरा भएको छ. 80 जना सांसदले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको बेला 4 जना मन्त्रीले समेत स्थानीय चुनावमा लेबर पार्टीको नाजुक नतिजा आएपछि उहाँमाथि राजीनामाको दबाव बढेको छ। सरकारी तलब वितरणको मुख्य जिम्मेवार
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको आजको बैठक अवरूद्ध भएको छ। प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गर्दै प्रतिपक्षका दलहरूले विरोध गरेपछि शुरूमा केही बेर बैठक रोकिएको थियो। पछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमाले नीति कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री अनिवार्य उपस्थित गराउन सभामुखको रूलिङ माग राख्दै उठेपछि बैठक नियमित हुन नसकेको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे
4: आफै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? के यसो भन्नु संसदको गरिमामाथि आँच हो र? के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र? सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिरहेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिएको सदन सञ्चालन गर्नका निम्ति सभामुखज्यूलाई जसरी हामीले सहयोग गरिराखेका छौँ, झन्डै झन्डै बिग्रिसकेको माहौललाई पनि हामीले नै समातेर राखेको हो। हामी यो सदनको निरन्तरता चाहन्छौँ, त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन, तर हामी उभिएर हाम्रा चाहिँ विमतिहरू राखिराख्छौँ।
3: एमाले संसदीय दलको उपनेता पद्मा आर्यले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङको माग गर्नुभएको छ।
5: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भइएको छ, यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा हामीले पटक पटक भनेका छौँ, उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौँ। रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
3: रासोपा सांसद गणेश पराजुलीले न्यायालयबारे संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएशनले सभामुखलाई पत्र लेखेको छ। सांसद पराजुलीको अभिव्यक्तिलाई दुई तिहाई बहुमतको सरकार विरूद्ध बोल्न नपाउने निरंकुशताको बीजारोपण र लोकतान्त्रिक मूल्य विपरीत भन्दै बारले सभामुखलाई ध्यानाकर्षण पत्र लेखेको हो। न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा यस्ता टिप्पणी हुन नदिनु पनि बारले सभामुखसँग आग्रह गरेको छ। हिजो प्रतिनिधि सभा बैठकमा बोल्दै पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई लकारेको भन्दै आक्रोश पोख्नु भएको थियो।
6: न्यायालयलाई दूषित बनाउनको लागि दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दाखेरि लाज पनि आफै लजाएको छ। आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गरिदिनु, तत्कालीन संविधान सभा सदस्य आज एक्टिङ सिजे हुनुहुन्छ, त्यतिखेर तपाईँहरूकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नु भयो कि प्रधान न्यायाधीशको दावेदारले भूमिका निर्वाह गरेको म हेर्दै गर्दाखेरि म आफै लज्जित भएको छु। स्मरण रहोस्, पछाडि खुकुरी रमको ब्यानरमा रहेर विदेशको चिफ जस्टिसले व्यापारिक घरानाहरूको आयोजनामा पनि पुगेको छ, विवाह भोजमा पनि पुगेको छ र सड़कबाट दुई तिहाईको सरकारलाई ललकारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको?
3: नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघले भोलि वैशाख 31 गते बिहान 5-10 बजेसम्म पूर्व पश्चिम राजमार्ग ठप्प पार्ने घोषणा गरेको छ। सुकुम्बासी बस्तीमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठीवासको प्रतिवाद गर्न भोलि 5 घण्टा पूर्व पश्चिम राजमार्ग ठप्प पारिने संघले चेतावनी दिएको छ। आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै संघका इन्चार्ज नहेन्द्र खड्काले देशभरका सुकुम्बासी एकताको सन्देश दिन भोलि चक्काजाम गर्न लागि जानकारी दिनुभएको छ। संघको घोषित चक्काजाम कार्यक्रमलाई कांग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघ जनता समाजवादी निकट सुकुम्बासी संघले पनि साथ दिएका छन्। संघले भोलि पूर्व पश्चिम राजमार्ग चक्काजामका साथै काठमाण्डुको माइतीघरमा प्रदर्शन आयोजना गरेको छ। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बेउ पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गरिने जनाएको छ। मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।
2: मन्त्रालयले पीड़ितलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरेको छ। कोषमा रकम आएपछि पीड़ितको कागजातको आधारमा रकम फिर्ता गर्ने तयारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। सहकारीमा साना रकम बचतकर्ताको निक्षेप फिर्ता गर्दै सम्बन्धित सहकारी लिलाम गरी आएको रकम फेरि सोही कोषमा जम्मा गरी आर्थिक स्रोत
3: व्यवस्था।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रुलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलिक अस्वाभाविक घटना हो। उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
4: Obviously, the war in Iran is now overshadowing these.
3: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आइसिसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेसनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनिया नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौँ, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
5: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौँ र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
6: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रुलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक सुरु भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
6: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ्न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौँ।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पुरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन र जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशङ्कित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बिचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको थल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद चाहिँ यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
2: सभामुखले जुन आज बोल्नुभयो म सम्पर्क र सम्वाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 मिनट जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
2: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। त धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि ती जवाफ माग्दै संसद घेराउ गरेका घटनाहरू प्रशस्त मात्रामा छन्। त्यो 2048 साल यताका धेरै पटक त्यस्ताहरू घटनाहरू भएका छन्। तर यो जुन संसदको प्रारम्भमै नीति तथा कार्यक्रम भने त्यो सरकारको आफ्नो कार्यक्रम हो, उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।

0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तिनमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरूमध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात् ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाब दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याएको छ। मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक डेन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अन्तर्राष्ट्रिय बजारमा डग च्यूका रूपमा लोकप्रिय नेपाली छुर्पी अहिले पनि भारतीय ब्रान्ड मार्फत अमेरिका पुगिरहेको छ। पूर्वी पहाड़ी जिल्ला तेह्रथुममा उत्पादन भइरहेको छुर्पीले विदेशी बजार पाएको भए पनि नेपाली उद्योगीले भने उचित मूल्य र पहिचान पाउन सकेका छैनन्। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
4: प्याङ्लुङ नगरपालिका 6 बगरकोटमा 3 वर्ष अघि स्थापना भएको हाम्रो डेरी अहिले स्थानीय स्तरमा छुर्पी उत्पादन गर्ने सफल उद्योग बनेको छ। गाई र भैंसीको दूधबाट यहाँ मासिक करिब 20 क्विन्टल छुर्पी उत्पादन हुने गरेको छ। यही छुर्पी अन्तर्राष्ट्रिय बजार डकच्यूका रूपमा परिचित छ। डेरीमा उत्पादन रहेको छुर्पी व्यापारी मार्फत भारत पुग्छ र त्यहाँबाट भारतीय लोगोमा अमेरिका निर्यात हुने गरेको छ। व्यापारीले प्रति केजी 1100 रुपियाँमा छुर्पी खरिद गर्ने गरेका छन्। तर नेपालबाट सिधै निर्यातको व्यवस्था नहुँदा उद्योगीले उचित मूल्य पाउन सकेका छैनन्। हाम्रो डेरीका सञ्चालक पासङ शेर्पा,
5: मसँग जाने बिर्तमडबाट अमेरिकै जाने असर एकदम फुल्ली हो सर, त्यो त असर फुल असर हो। हाम्रो नेपाल सरकारले यो विषयमा यो जुन मैले उत्पादन गरेको छु मेरिट फ्याक्ट्रीबाट तपाईँको मेड इन नेपाल भनेर छाप ठोकेर अमेरिका यो मेरो माल पुगे, कति गौरव हुन्थ्यो होला, कति नेपालको पनि एउटा इज्जत हुन्थ्यो होला, हुन नेपालमा पो उत्पादन हुँदो रहेछ त यस्ता चिजहरू भन्थ्यो होला, तर त्यो चिज छैन सर अहिलेसम्म।
4: म्याङ्लुङ जिल्लामा मात्रै करिब 20 बढी डेरी उद्योगहरू सञ्चालनमा छन्। प्रत्येक उद्योगबाट मासिक सरदर 10 क्विन्टल भन्दा बढी छुर्पी उत्पादन हुँदै आएको छ। डेरी उद्योगले स्थानीय किसानलाई दूध बिक्रीको बजार दिएको छ भने गाउँमै रोजगारी समेत सिर्जना गरेको छ। पूर्वेली डेरीका सञ्चालक पेमा फुर्बा शेर्पा,
6: छुर्पी यो डेरी गरेको चाहिँ हामीले 2 वर्ष भयो, अहिलेसम्म राम्रै चलिरहेछ। हाम्रो त्यस्तै मासिक महिनामा लाने हो, महिनामा लाँदाखेरि त्यस्तै 12-13 क्विन्टल 14-15 त्यस्तै हुन्छ। दुध गर्दाखेरि थोरै हुन्छ, अब बढ्दाखेरि बढ्ने सिजनमा अब चाहिँ बढ्छ। 1500 लिटर छ, त्यतिको लगभग दिनको पहिला चाहिँ 60 केजी जस्तो बस्थ्यो, अलिक बढी नै थियो छुर्पी होइन दुध, अनि अहिले चाहिँ अलिक घटेको छ।
4: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय माग उच्च भए पनि प्रभावकारी निर्यात नीति र ब्रान्डिङ अभावका कारण नेपाली उत्पादन विदेशी नाममा बिक्री भइरहेको उद्योगीहरूको भनाइ छ। उद्योगीहरूले अब नेपालकै नाम र ब्रान्डमा सिधै विदेश निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरिरहेका छन्।
3: अब खबर फटाफट।
7: महोत्तरीका भारतीय सीमावर्ती बस्तीमा नीलगाई र बँदेलको बिगबिगी, अन्नबाली सखा पार्ने नीलगाई र बँदेल मान्छेसँग पनि डराउन छाडेको भन्दै नियन्त्रणका लागि हार गुहार। माध्यमिक शिक्षा परीक्षा एसईईमा सिन्धुपाल्चोकका 7 विद्यालयको नतिजा शून्य। लिसङ्खु पाखरको बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साङ्गाचोक गढीको वनदेवी मावि, बलेफीको वनसाङ्गु मावि, भोटेकोसीको मार्मिङ मावि र भीमसेन मावि सहित हेलम्बुको हेलम्बु बोधिसत्व मोडेल स्कूलका सबै विद्यार्थी फेल। गएको एक दिनभित्र काठमाडौँ उपत्यकामा 1700 सवारी चालक कारवाहीमा 20,31,000 जरिवाना असुली। धवलागिरी हिमाल आरोहण गर्न थालेको 66 वर्ष पूरा यो अवधिमा 700 जना भन्दा बढीले धवलागिरी चढे। यो वर्ष 12 महिला सहित 30 जनालाई अनुमति, 1,54,00,000 भन्दा बढी सलामी दस्तुर संकलन। कैलाली भजनीका ताल तलैयाको बक्यौता नत्यार्ने ठेकेदारको सेवा सुविधा रोकियो। माछा पाल्ने लगायतका ठेक्का लिएका 27 फार्म र व्यक्तिबाट 5,70,00,000 उठाउन बाँकी, बक्यौता नत्यार्ने।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको आजको बैठक अवरूद्ध भएको छ। प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गर्दै प्रतिपक्षका दलहरूले विरोध गरेपछि शुरूमा केही बेर बैठक रोकिएको थियो। पछि प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेस र एमाले नीति कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री अनिवार्य उपस्थित गराउन सभामुखको रूलिङ माग राख्दै उठेपछि बैठक नियमित हुन नसकेको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे
4: उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौँ प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? के यसो भन्नु संसदको गरिमामाथि आँच हो र? के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र? सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिरहेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखौँ। सदन सञ्चालन गर्नका निम्ति सभामुखज्यूलाई जसरी हामीले सहयोग गरिराखेका छौँ, झन्डै झन्डै बिग्रिसकेको माहौललाई पनि हामीले नै समातेर राखेको। हामी यो सदनको निरन्तरता चाहन्छौँ, त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन, तर हामी उभिएर हाम्रा चाहिँ विमतिहरू राखिराख्छौँ।
3: एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङको माग गर्नुभयो।
5: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भएको छ, यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा हामीले पटक पटक भनेका छौँ, उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारु गर्नको निम्ति सहयोग गर्छौँ। रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
3: सभामुख अर्यालले विपक्षीको माग चाहिँ प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा उपस्थित हुन र जवाब दिन निर्देशन नगरे पनि भोलिका लागि बैठक डाक्ने सूचनामा प्रधानमन्त्रीलाई जवाब दिनका लागि 31 गतेको मिति तोकेर अप्रत्यक्ष रूलिङ गर्नुभएको छ। यसअघि प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा आएर नीति कार्यक्रम प्रस्ताव गर्न र यसअघि उठेकै जवाब दिन व्यवस्था गर्दा सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक प्रतिपक्षका सांसदहरूको आक्रोशको सामना गर्नु परेको थियो। प्रतिपक्षीय सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्। प्रधानमन्त्री नआएपछि सबैभन्दा आक्रोशित सुनिएका श्रम संस्कृतिका सांसद हर्क साम्पाङ बैठक समेत छाडेर हिँड्नु भएको हो।
6: मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु।
3: आज संसदमा सरकारको नीति कार्यक्रम प्रस्ताव गर्ने तालिका थियो। नीति कार्यक्रम र अस्ति राष्ट्रपतिले सम्बोधन गर्दा उठेर हिँडेको विषयमा सांसदहरूले प्रधानमन्त्रीको जवाफ मागेका हुन्। आज मात्रै प्रधानमन्त्री शाहले जवाफ दिने खबर पनि आएको थियो, तर एकाएक प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दिपा दाहालले उहाँ सदनमा नजाने खबर दिएपछि प्रतिपक्षका सांसदहरू आक्रोशित भएका हुन्। सांसदहरू थप आक्रोशित बनेपछि सभामुख अर्यालले कांग्रेस सांसद अर्जुन नरसिंह केसीलाई बोल्न दिनुभएको थियो।
7: अहिलेसम्मको संसदीय परम्परा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो। विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू, अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, बाँकी कुरा चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि माननीय सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्ताव प्रस्तावना गर्न पनि नआउने अनि हुँदा हुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थित भयो भने र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ।
3: सांसद केसीले नियमावली र परम्पराको विषय जोडेपछि सांसदहरू शान्त बनेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा बोलेका तीनवटा शब्द संसदीय रेकर्डबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संसद सचिवालयले थापाका शब्द रेकर्डबाट हटाएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 घ विपरीत बोलेका विषयहरू रेकर्डबाट हटाउन रूलिङ गर्नुभएको हो। थापाले हिजो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपालाई अराजक भीड़ भन्दै देश जलाउने र सेनाको भूमिका बारे प्रश्न उठाउनु भएको थियो।
4: राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीहरू प्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुक दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? सशस्त्र टिओबीहरूको ताण्डव नृत्य प्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ?
3: प्रतिनिधि सभा नियमावलीको यो उपनियममा अशिष्ट अश्लील अपमानजनक आपत्तिजनक शब्द सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति जाति धर्म भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न तथा संसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ। रासुपा सांसद गणेश पराजुलीले न्यायालयबारे संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएशनले सभामुखलाई पत्र लेखेको छ। सांसद पराजुलीको अभिव्यक्तिलाई दुई तिहाई बहुमतको सरकार विरूद्ध बोल्न नपाउने निरंकुशताको विजारोपण र लोकतान्त्रिक मूल्य विपरीत भन्दै बारले सभामुखलाई ध्यानाकर्षण पत्र लेखेको हो। न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा यस्ता टिप्पणी हुन नदिन पनि बारले सभामुखसँग आग्रह गरेको छ। हिजो प्रतिनिधि सभा बैठकमा बोल्दै पराजुली काय मुकाय प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भन्दै आक्रोश बोक्नु भएको थियो।
5: न्यायालयलाई दूषित बनाउनको लागि दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दाखेरि लाज पनि आफै लजाएको छ। आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गर्दिनु? तत्कालीन संविधान सभा सदस्य आज एक्टिङ सीजे हुनुहुन्छ। यतिखेर तपाईँहरूकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नु भयो कि प्रधान न्यायाधीशको दावेदारले भूमिका निर्वाह गरेको म हेर्दै गर्दाखेरि म आफै लज्जित भएको छु। स्मरण रहोस्, पछाडि खुकुरी रमको ब्यानरमा रहेर देशको चिफ जस्टिसले व्यापारिक घरानाहरूको आयोजनामा पनि पुगेको छ, विवाह भोजमा पनि पुगेको छ र सड़कबाट दुई तिहाईको सरकारलाई ललकारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको?
3: सांसद पराजुलीको यो अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको बारको ठहर छ। एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको पत्रमा कुनै पनि सदनमा न्यायालय र न्यायाधीशको कार्य सम्पादनको विषयमा बहस गर्न नपाइने संवैधानिक व्यवस्थाको स्मरण पनि गराइएको छ। बारले न्यायपालिकाको निष्पक्षतामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिएको छ। अब खबर फटाफट।
6: महोत्तरीका भारतीय सीमावर्ती बस्तीमा नेलगाई र बन्देलको बिगबिगी, अन्नबाली सखा पार्ने नेलगाई र बन्देल मान्छेसँग पनि डराउन छाडेको भन्दै नियन्त्रणका लागि हार गुहार। माध्यमिक शिक्षा परीक्षा एसईईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य। लिसंखु पाखरको बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगा चोकगढीको वनदेवी मावि, बलेफीको वनसाघु मावि, भोटेकोसीको मार्मिङ मावि र भीमसेन मावि सहित हेलम्बुको हेलम्बु बोधिसत्व मोडेल स्कूलका सबै विद्यार्थी फेल। गएको एक दिनभित्र काठमाडौँ उपत्यकामा 1,700 सवारी चालक कार्यवाहीमा 20,31,000 जरिवाना असुली। धवलागिरी हिमाल आरोहण गर्न थालेको 66 वर्ष पूरा। यो अवधिमा 700 जना भन्दा बढीले धवलागिरी चढे। यो वर्ष 12 महिला सहित 30 जनालाई अनुमति, 1,54,00,000 भन्दा बढी सलामी दस्तुर संकलन। कैलाली भजनीका ताल तलैयाको बक्यौता नत्यार्ने ठेकेदारको सेवा सुविधा रोकियो। माछा पाल्ने लगायतका ठेक्का लिएका 27 फार्म र व्यक्तिबाट 5,70,00,000 उठाउन बाँकी। बक्यौता नतिर्ने जनप्रतिनिधि समेतलाई नगरपालिकाले दिने सेवा सुविधा रोक्का। नेपाल टेलिकमले गएको साउनता 6,27,00,000,00 नाफा कमायो। पोहोर भन्दा यसपालिको 9 महिनामा करिब 10% नाफा वृद्धि। र कर्णाली सरकार प्रदेशभरमा 41 झोलुङ्गे पुल निर्माण गर्दै सबै पुलको काम 2 वर्षभित्र सक्ने लक्ष्य। यो आर्थिक वर्षमा 63 झोलुङ्गे पुल बनाउने लक्ष्य लिएकोमा 26 मात्रै पूरा।
3: सरकारले विभिन्न ठाउँका सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढाएको विरोधमा मुलुकभरका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। यसै क्रममा पोखरामा आज सुकुम्बासीहरूले मशाल जुलुस प्रदर्शन गर्दै सरकार विरूद्ध नाराबाजी गरेका छन्।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालबाट भारततर्फ हुने चिया निर्यातको अवरोध हटाउन सरकारसँग माग गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै नेम्वाङ,
4: 15,000 भन्दा बढी किसान र 60,000 भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ. आर्थिक वर्ष 2081-82 मात्रै करिब 4,59 करोड रुपियाँको चिया निर्यात भएको छ. टी बोर्ड अफ इन्डियाले गत वैशाख 18 गते लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण चिया निर्यात ठप्प जस्तै भएको छ. यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ. सरकारसँग आग्रह गर्न चाहन्छु, भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया किसान तथा उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्.
3: न्यायाधीश बारी रासोपाले गरेको टिप्पणीमा काँग्रेसले पनि आपत्ति जनाएको छ. बैठकलाई सम्बोधन गर्दै काँग्रेस सचेतक निश्चल राईले सभामुखमाथि समेत प्रश्न उठाउनु भएको छ.
5: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ. तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो. यो अनैतिक, अराजनैतिक मात्र होइन, असंवैधानिक पनि छ. उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुली टुली हेरेर बस्न मिल्दैन.
3: सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याएको छ.
6: मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो. प्रधानमन्त्री बालिन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ. त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्. सरकारले प्रविधि आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ. अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्. त्यसै गरी महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ.
3: निर्वाचन आयोगले 2084 हुने स्थानीय तह र प्रदेश सभाको चुनाव एकै मितिमा गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ. कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्ष मंगिर 7 गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले दुवै चुनाव एकैपटि गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढ़ी जोगिने जानकारी दिनुभएको छ. चुनावलाई मितव्ययी, प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलहरूसँग विशेष छलफल गरिएको उहाँले बताउनु भएको छ. चुनावलाई आधुनिक र प्रविधि मैत्री बनाउन निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा गृह मन्त्रालय मार्फत संसदमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ. बेलायतमा युद्ध तयारीमा थप प्रभावकारी बनाउने कानूनी व्यवस्था सम्बन्धी योजना राजाको सम्बोधनमा समावेश नभएको भन्दै चासो व्यक्त गरिएको छ. यद्यपि आर्म्ड फोर्सेस बिल भने प्रस्तुत गरिएको छ. यसमा पूर्व सैनिक कर्मचारीलाई आवश्यक परे सहज रूपमा परिचालन गर्न सकिने नयाँ अधिकारको व्यवस्था गरिएको छ. सरकारले यस कदमलाई भविष्यको सुरक्षा तयारीसँग जोडेर अघि बढ़ाएको जनाएको छ. यस विषयमा मेलबर्नबाट सान ग्रेचक.
7: There is no defense readiness bill because apparently it isn't ready.
8: The government is facing criticism from the Conservative leader Kemi Badenoch for not including the bill, which was originally expected to be introduced at the beginning of the year. It would have required key industries to prepare their workforce if there was a conflict. The chair of the House of Commons Defense Committee, Tan Desi, described the decision as deeply disappointing, saying that it undermines the UK's credibility with allies. A total of 37 bills were announced covering a wide range of plans, including defence and the UK's future security.
3: पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितपछि बंगलादेशका खेलाडीहरूको आईसीसी वरियतामा सुधार भएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुषा.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आफ्नो नेतृत्वमाथि नै संकट आइपरेका बेला बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङसँग प्रत्यक्ष कुराकानी गर्नुभएको छ। स्ट्रिटिङलाई नेतृत्वमा स्टार्मरको सम्भावित प्रतिस्पर्धी मानिएको छ। उहाँहरूबीच 16 मिनट मात्रै कुरा भएको छ। 80 जना सांसदले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेका बेला 4 जना मन्त्रीले समेत राजीनामा दिएपछि स्टार्मरले स्वास्थ्य मन्त्रीसँग वार्ता गर्नुभएको हो। स्थानीय चुनावमा लेबर पार्टीको नाजुक नतिजा आएपछि उहाँमाथि राजीनामाको दबाव बढ़ेको छ। सरकारी तलब वितरणको मुख्य जिम्मेवार पे मास्टर जनरल निक टमस साइमन्सले भने भावी प्रधानमन्त्रीको चुनौतीका लागि स्वास्थ्य मन्त्रीसँग पर्याप्त संख्या पुग्ला जस्तो नलाग्ने प्रतिक्रिया दिनुभएको छ।
4: It didn't appear on what I saw that there was the 81 numbers that are required around a single candidate, which is what our party leadership rules require. There evidently, though, isn't a consensus either about even having a leadership contest.
3: तर लेबर सांसद क्रिस कर्टिसले भने अब नेतृत्वको चुनौती टाढ नसक्ने अवस्थामा पुगेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन अनुरोध गर्नुभएको छ।
5: Clearly, when you have this level of discontent and the Labour Party, nearly 100 Labour MPs coming forward calling for change, it's very difficult to put that genie back in the bottle. So we are almost certainly, I would say, heading towards a leadership contest and we need that to be happening as quickly as possible.
3: वेस स्ट्रिटिङ सहित पूर्व उपमन्त्री एन्जेला रेनर, पूर्व नेता एण्ड मिली ब्यान्ड र म्यान्चेस्टरका मेयर एन्डी बर्नहामलाई भावी नेतृत्वका लागि स्टार्मरको प्रतिस्पर्धीका रूपमा हेरिएको छ। पाका राजनीतिज्ञ लर्ड ब्लङ्कर्टले भने पार्टीभित्रको गतिविधिप्रति खुशी देखिनु भएको छैन।
6: I think my colleagues in the Commons need to calm down, change their language, think about how it reflects. Let's try and get a grip of ourselves.
3: अन्तर्राष्ट्रिय बजारमा डग च्यूका रूपमा लोकप्रिय नेपाली छुर्पी अहिले पनि भारतीय ब्रान्ड मार्फत अमेरिका पुगिरहेको छ। पूर्वी पहाड़ी जिल्ला तेह्रथुममा उत्पादन भइरहेको छुर्पीले विदेशी बजार पाइएको भए पनि नेपाली उद्योगीले भने उचित मूल्य र पहिचान पाउन सकेका छैनन्। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
7: प्याङ्लुङ नगरपालिका 6 बगरकोटमा 3 वर्ष अघि स्थापना भएको हाम्रो डेरी अहिले स्थानीय स्तरमा छुर्पी उत्पादन गर्ने सफल उद्योग बनेको छ। गाई र भैंसीको दूधबाट यहाँ मासिक करिब 20 क्विन्टल छुर्पी उत्पादन हुने गरेको छ। यही छुर्पी अन्तर्राष्ट्रिय बजारमा डग च्यूका रूपमा परिचित छ। डेरीमा उत्पादन रहेको छुर्पी व्यापारी मार्फत भारत पुग्छ र त्यहाँबाट भारतीय लोगोमा अमेरिका निर्यात हुने गरेको छ। व्यापारीले प्रति केजी 1100 रुपियाँमा छुर्पी खरिद गर्ने गरेका छन्। तर नेपालबाट सिधै निर्यातको व्यवस्था नहुँदा उद्योगीले उचित मूल्य पाउन सकेका छैनन्। हाम्रो डेरीका सञ्चालक पासङ शेर्पा,
8: मसँग जाने बिर्तमडबाट अमेरिकै जाने हो सर, एकदम फुल्ली हो सर, त्यो त असर फुल असर हो। हाम्रो नेपाल सरकारले यो विषयमा यो जुन मैले उत्पादन गरेको छु मेरिट फ्याक्ट्रीबाट तपाईँको मेड इन नेपाल भनेर छाप ठोकेर अमेरिका यो मेरो माल पुगे, कति गौरव हुन्थ्यो होला, कति नेपालको पनि एउटा इज्जत हुन्थ्यो होला, हो नेपालमा पो उत्पादन हुँदो रहेछ त यस्ता चिजहरू भन्थ्यो होला, तर त्यो चिज छैन सर अहिलेसम्म।
7: म्याङ्लुङ जिल्लामा मात्रै करिब 20 भन्दा बढी डेरी उद्योगहरू सञ्चालनमा छन्। प्रत्येक उद्योगबाट मासिक सरदर 10 क्विन्टल भन्दा बढी छुर्पी उत्पादन हुँदै आएको छ। डेरी उद्योगले स्थानीय किसानलाई दूध बिक्रीको बजार दिएको छ भने गाउँमै रोजगारी समेत सिर्जना गरेको छ। पूर्वेली डेरीका सञ्चालक पेमा फुर्वा शेर्पा,
9: छुर्पी यो डेरी गरेको चाहिँ हामीले 2 वर्ष भयो, अहिलेसम्म राम्रै चलिरहेछ। हाम्रो त्यस्तै मासिक महिनामा लाने हो, महिनामा लाँदाखेरि त्यस्तै 12-13 क्विन्टल 14-15 त्यस्तै हुन्छ। दुध गर्दाखेरि थोरै हुन्छ, अब बढ्दाखेरि बढ्ने सिजन अब चाहिँ बढ्छ। 1500 लिटर छ, त्यतिको लगभग दिनको पहिला चाहिँ 60 केजी जस्तो बस्थ्यो, अलिक बढी नै थियो छुर्पी होइन यही दुध, अनि अहिले चाहिँ अलिक घटेको छ।
7: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय माग उच्च भए पनि प्रभावकारी निर्यात नीति र ब्रान्डिङ अभावका कारण नेपाली उत्पादन विदेशी नाममा बिक्री भइरहेको उद्योगीहरूको भनाइ छ। उद्योगीहरूले अब नेपालकै नाम र ब्रान्डमा सिधै विदेश निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरिरहेका छन्।
3: नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघले आज बिहान 5 बजेदेखि 10 बजेसम्म पूर्व पश्चिम राजमार्ग ठप्प पार्ने घोषणा गरेको छ। सुकुम्बासी बस्तीमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठीवासको प्रतिवाद गर्न आज 5 घण्टा पूर्व पश्चिम राजमार्ग ठप्प पारिने संघले चेतावनी दिएको हो। संघले पूर्व पश्चिम राजमार्ग चक्काजामका साथै काठमाडौँको माइती घरमा प्रदर्शन आयोजना गरेको छ।
0: BFBS

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासुपा सांसद गणेश पराजुलीले न्यायपालिका न्यायालयबारे संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएशनले सभामुखलाई पत्र लेखेको छ। सांसद पराजुलीको अभिव्यक्तिलाई दुई तिहाई बहुमतको सरकार विरूद्ध बोल्न नपाउने निरंकुशताको विजारोपण र लोकतान्त्रिक मूल्य विपरीत भन्दै बारले सभामुखलाई ध्यानकर्षण पत्र लेखेको हो। न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा यस्ता टिप्पणी हुन नदिन पनि बारले सभामुखसँग आग्रह गरेको छ। अस्ति प्रतिनिधि सभा बैठकमा बोल्दै पराजुलीले कायमुकायम प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भन्दै आक्रोश पोख्नु भएको थियो।
4: न्यायालयलाई दूषित बनाउनको लागि दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दाखेरि लाज पनि आफै लजाएको छ। आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गर्दिनु। तत्कालीन संविधान सभा सदस्य आज एक्टिङ सीजे हुनुहुन्छ। त्यतिखेर तपाईँहरूकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नु भयो कि प्रधान न्यायाधीशको दावेदारले भूमिका निर्वाह गरेको म हेर्दै गर्दाखेरि म आफै लज्जित भएको छु। स्मरण रहोस्, पछाडि खुकुरी रमको ब्यानरमा रहेर विदेशको चिफ जस्टिसले व्यापारिक घरानाहरूको आयोजनामा पनि पुगेको छ, विवाह भोजमा पनि पुगेको छ र सड़कबाट दुई तिहाईको सरकारलाई ललकारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको?
3: सांसद पराजुलीको यो अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको बारको ठहर छ। एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको पत्रमा कुनै पनि सदनमा न्यायालय र न्यायाधीशको कार्य सम्पादनको विषयमा बहस गर्न नपाइने संवैधानिक व्यवस्थाको स्मरण पनि गराइएको छ। बारले न्यायपालिकाको निष्पक्षतामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिएको छ। न्यायाधीशबारे रासुपाले गरेको टिप्पणीमा कांग्रेसले पनि आपत्ति जनाएको छ। हिजोको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सचेतक निश्चल राईले सभामुखमाथि समेत प्रश्न उठाउनु भएको छ।
5: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक राजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो के? सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु टुलु हेरेर बस्न मिल्दैन।
3: पाथीभरा केबल कार निर्माण विरूद्ध नो केबल कार समूहले फेरि आन्दोलन घोषणा गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केबल कार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणबद्ध आन्दोलन गर्ने बताएको छ। पहिचानवादी नेता डकेन्द्र सिंह थेगिम
6: गैर कानूनी रूपमा व्यापक ठगी भ्रष्टाचार गर्दै झुटा फर्जी तथा नकली दस्तावेजको आधारमा मुकुमलुङ अतिक्रमण र केबल कार निर्माण कार्य भइरहेको सम्बन्धमा मुकुमलुङ संरक्षण र केबल कार खारेजको लागि सरकारसँग हामीहरूको निरन्तर वार्ता सम्वाद र छलफल चलिरहेकै छ। यसैबीच सरकारले स्थानीय प्रशासन र सम्बन्धित पक्षलाई केबल कार निर्माणका सबै कार्य रोक्न दिएको निर्देशनलाई लत्याएर निर्माण कार्यलाई निरन्तरता दिएकोले सम्बन्धित सबैलाई खबरदारी गर्न आन्दोलन घोषणा गर्न बाध्य भएका छौँ।
3: अब खबर फटाफट।
7: महोत्तरीका भारतीय सीमावर्ती बस्तीमा नेलगाई र बन्देलको बिगबिगी, अन्नबाली सखा पार्ने नेलगाई र बन्देल मान्छेसँग पनि डराउन छाडेको भन्दै नियन्त्रणका लागि हार गुहार। माध्यमिक शिक्षा परीक्षा एसईईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य। लिसङ्खु पाखरको बुद्धदय मावि, धर्मदय मावि, चौतारा साङ्गा चोकगढीको बन्देवी मावि, बलेफीको बनसाङ्गु मावि, भोटेकोसीको मार्मिङ मावि र भीमसेन मावि सहित हेलम्बुको हेलम्बु बोधिसत्व मोडेल स्कूलका सबै विद्यार्थी फेल। गएको एक दिनभित्र काठमाडौँ उपत्यकामा 1,700 सवारी चालक कारवाहीमा 20,31,000 जरिवाना असुली। धवलागिरी हिमाल आरोहण गर्न थालेको 66 वर्ष पूरा। यो अवधिमा 700 जना भन्दा बढीले धवलागिरी चढे। यो वर्ष 12 महिला सहित 30 जनालाई अनुमति, 1,54,00,000 भन्दा बढी सलामी दस्तुर संकलन। कैलाली भजनीका ताल तलैयाको बक्यौता नत्यार्ने ठेकेदारको सेवा सुविधा रोकियो। माछा पाल्ने लगायतका ठेक्का लिएका 27 फार्म र व्यक्तिबाट 5,70,00,000 उठाउन बाँकी बक्यौता नतिर्ने जनप्रतिनिधि समेतलाई नगरपालिकाले दिने सेवा सुविधा रोक्का। नेपाल टेलिकमले गएको साउनियता 6,27,00,000,00,000 नाफा कमायो। पोहोर भन्दा यसपालिको 9 महिनामा करिब 10% नाफा वृद्धि।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रतिनिधिसभाको हिजोको बैठक अवरूद्ध भएको छ. प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गर्दै प्रतिपक्षका दलहरूले विरोध गरेपछि शुरूमा केही बेर बैठक रोकिएको थियो. पछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमाले नीति कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री अनिवार्य उपस्थित गराउन सभामुखको रूलिङ माग राख्दै उठेपछि बैठक नियमित हुन नसकेको हो. कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे
4: आफै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो. उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौँ प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ. के यसो भन्नु गल्ती हो र? के यसो भन्नु संसदको गरिमामाथि आँच हो र? के यसो भन्नु चाहिँ संसद अवरुद्ध गर्नु हो र? सभामुख महोदय, यदि अहिलेको 2/3 मेजोरिटीको गभर्मेन्टको भाष्य यही हो भने हामी त फेरि पनि भनिरहेका छौँ उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखौँ. सदन सञ्चालन गर्नका निम्ति सभामुखज्यूलाई जसरी हामीले सहयोग गरिराखेका छौँ, झन्डै झन्डै बिग्रिसकेको माहौललाई पनि हामीले नै समातेर राखेको हो. हामी यो सदनको निरन्तरता चाहन्छौँ, त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ. छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रुलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो. अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन, तर हामी उभिएर हाम्रा चाहिँ विमतिहरू राखिराख्छौँ.
3: एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङको माग गर्नुभयो.
5: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भइएको छ, यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ. त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा, हामीले पटक पटक भनेका छौँ उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो. त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रुलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारु गर्नको निम्ति सहयोग गर्छौँ. रुलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ.
3: सभामुख अर्यालले विपक्षीको माग प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा उपस्थित हुन र जवाफ दिन निर्देशन नगरे पनि आजका लागि बैठक डाक्ने सूचनामा प्रधानमन्त्रीलाई जवाफ दिनका लागि मिति तोकेर अप्रत्यक्ष रूलिङ गर्नुभएको छ. यसअघि प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा आएर नीति कार्यक्रम प्रस्ताव गर्न र यसअघि उठेकै जवाफ दिन व्यवस्था गर्दा सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक प्रतिपक्षका सांसदहरूको आक्रोशको सामना गर्नु परेको थियो. प्रतिपक्ष सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्। प्रधानमन्त्री नआएपछि सबैभन्दा आक्रोशित सुनिएका श्रम संस्कृतिका सांसद हर्क साम्पाङ बैठक समेत छाडेर हिँड्नु भएको हो.
6: माननीय सदस्यहरू, म केही भन्न खोज्दैछु. माननीय सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्. माननीय सदस्यहरू, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु.
3: हिजो संसदमा सरकारको नीति कार्यक्रम प्रस्ताव गर्ने तालिका थियो. नीति कार्यक्रम र अस्ति राष्ट्रपतिले सम्बोधन गर्दा उठेर हिँडेको विषयमा सांसदहरूले प्रधानमन्त्रीको जवाफ मागेका हुन्. प्रधानमन्त्री शाहले जवाफ दिने खबर पनि रहेको थियो, तर एकाएक प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दिपा दाहालले उहाँ सदनमा नजाने खबर दिएपछि प्रतिपक्षका सांसदहरू आक्रोशित भएका हुन्. सांसदहरू थप आक्रोशित बनेपछि सभामुख अर्यालले कांग्रेस सांसद अर्जुन नरसिंह केसीलाई बोल्न दिनुभएको थियो.
7: अहिलेसम्मको संसदीय परम्परा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो. विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू, अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो. यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, बाँकी कुरा चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्ताव प्रस्तावना गर्न पनि नआउने अनि हुँदा हुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ।
3: सांसद केसीले नियमावली र परम्पराको विषय जोडेपछि सांसदहरू शान्त बनेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघले आज बिहान 5 बजेदेखि 10 बजेसम्म पूर्व पश्चिम राजमार्ग ठप्प पार्ने घोषणा गरेको छ। सुकुम्बासी बस्तीमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठीवासको प्रतिवाद गर्न आज 5 घण्टा पूर्व पश्चिम राजमार्ग ठप्प पारिने संघले चेतावनी दिएको हो। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघका इन्चार्ज नहेन्द्र खड्काले मुलुकभरका सुकुम्बासी एकताको सन्देश दिन आज चक्काजाम गर्न लागिएको जानकारी दिनुभएको छ। संघको घोषित चक्काजाम कार्यक्रमलाई कांग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघ जनता समाजवादी निकट सुकुम्बासी संघले पनि साथ दिएका छन्। संघले आज पूर्व पश्चिम राजमार्ग चक्काजामका साथै काठमाडौँको माइती घरमा प्रदर्शन आयोजना गरेको छ। सरकारले विभिन्न ठाउँका सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढ़ाएको विरोधमा मुलुकभरका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। यसै क्रममा पोखरामा हिजो साँझ सुकुम्बासीहरूले मशाल जुलुस प्रदर्शन गर्दै सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले उचित व्यवस्थापन बिना बस्ती हटाउन खोजिएको आरोप लगाउँदै प्रधानमन्त्री वीरेन्द्र शाहको राजीनामा समेत माग गरेका छन्। उनीहरूले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताएका छन्। यो वर्षको वसन्तकालीन सिजनका लागि पहिलो पटक सगरमाथा आरोहण शुरू भएको छ।
4: पर्वतारोहण संचालक संघको अगुवाईमा डोरी टाङ्ने टोली आज बिहान 10:25 शिखरमा पुगेसँगै यो सिजनको आरोहण शुरू भएको हो। संघका महासचिव ऋषिराम भण्डारीका अनुसार यो टोलीले 37 दिनमा शिखर पुगेर पूर्ण रूपमा बाटो खोलेको जानकारी दिनुभएको हो। आज मिङमा दोर्जे शेर्पाको नेतृत्वमा संघका सभा सोलुखुम्बु, ताप्लेजुङ र दोलखाका 11 जनाका दक्ष आरोही शिखरमा पुगेको भण्डारीको भनाइ छ। मिङमा दोर्जे शेर्पा, पेम दोर्जे शेर्पा, पासाङ तासी शेर्पा, लोपसाङ भोटे र मिङमा नोर्बु शेर्पा शिखरमा पुग्नु भएको हो। साथै छोम्बा तेन्जी शेर्पा, गुरू भोटे, मिङमा तेन्जी शेर्पा, मिगतेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा पनि सगरमाथा शिखरमा पुग्नु भएको छ। यो टोलीले गै राती 8,400 मिटरको बाल्कोनीबाट अघि बढ़ेर साउथ समिट हुँदै डोरी टाङ्ने काम पूरा गरेको हो। यो वर्ष सगरमाथा आरोहणका लागि 100 महिला सहित 464 आरोहीले अनुमति लिएका छन्। चुचुरोमा पुग्ने बाटो खुलेपछि आधार शिविर पुगेका आरोही उत्साहित भएका छन्।
3: अन्तर्राष्ट्रिय बजारमा डग च्यूका रूपमा लोकप्रिय नेपाली छुर्पी अहिले पनि भारतीय ब्राण्ड मार्फत अमेरिका पुगिरहेको छ। पूर्वी पहाड़ी जिल्ला तेह्रथुममा उत्पादन भइरहेको छुर्पीले विदेशी बजार पाएको भए पनि नेपाली उद्योगीले भने उचित मूल्य र पहिचान पाउन सकेका छैनन्। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
5: म्याग्लुङ नगरपालिका 6 बगरकोटमा 3 वर्ष अघि स्थापना भएको हाम्रो डेरी अहिले स्थानीय स्तरमा छुर्पी उत्पादन गर्ने सफल उद्योग बनेको छ। गाई र भैँसीको दूधबाट यहाँ मासिक करिब 20 क्विन्टल छुर्पी उत्पादन हुने गरेको छ। यही छुर्पी अन्तर्राष्ट्रिय बजारमा डग च्यूका रूपमा परिचित छ। डेरीमा उत्पादन रहेको छुर्पी व्यापारी मार्फत भारत पुग्छ र त्यहाँबाट भारतीय लोगोमा अमेरिका निर्यात हुने गरेको छ। व्यापारीले प्रति केजी 1100 रुपियाँमा छुर्पी खरिद गर्ने गरेका छन्। तर नेपालबाट सिधै निर्यातको व्यवस्था नहुँदा उद्योगीले उचित मूल्य पाउन सकेका छैनन्। हाम्रो डेरीका संचालक पासङ शेर्पा,
6: मसँग जाने बिर्तमडबाट अमेरिकै जाने हो सर, एकदम फुल्ली हो सर, त्यो त असर फुल असर हो। हाम्रो नेपाल सरकारले यो विषयमा यो जुन मैले उत्पादन गरेको छु मेरिट फ्याक्ट्रीबाट तपाईँको मेड इन नेपाल भनेर छाप ठोकेर अमेरिका यो मेरो माल पुगे कति गौरव हुन्थ्यो होला, कति नेपालको पनि एउटा इज्जत हुन्थ्यो होला, हो नेपालमा पो उत्पादन हुँदो रहेछ त यस्ता चिजहरू भन्थ्यो होला, तर त्यो चिज छैन सर अहिलेसम्म।
5: म्याग्लुङ जिल्लामा मात्रै करिब 20 भन्दा बढी डेरी उद्योगहरू सञ्चालनमा छन्। प्रत्येक उद्योगबाट मासिक सरदर 10 क्विन्टल भन्दा बढी छुर्पी उत्पादन हुँदै आएको छ। डेरी उद्योगले स्थानीय किसानलाई दूध बिक्रीको बजार दिएको छ भने गाउँमै रोजगारी समेत सिर्जना गरेको छ। पूर्वेली डेरीका संचालक पेमा फुर्वा शेर्पा,
7: छुर्पी यो डेरी गरेको चाहिँ हामीले 2 वर्ष भयो, अहिलेसम्म राम्रै चलिरहेछ। हाम्रो त्यस्तै मासिक महिनामा लाने हो, महिनामा लाँदाखेरि त्यस्तै 12-13 क्विन्टल 14-15 त्यस्तै हुन्छ। दुध गर्दाखेरि थोरै हुन्छ, अब बढ्दाखेरि बढ्ने सिजन अब चाहिँ बढ्छ। 1000-1500 लिटर छ, त्यतिको लगभग दिनको पहिला चाहिँ 60 केजी जस्तो बस्थ्यो, अलिक बढी नै थियो छुर्पी होइन दुध, अनि अहिले चाहिँ अलिक घटेको छ।
5: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय माग उच्च भए पनि प्रभावकारी निर्यात नीति र ब्रान्डिङ अभावका कारण नेपाली उत्पादन विदेशी नाममा बिक्री भइरहेको उद्योगीहरूको भनाइ छ।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याएको छ
4: मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो प्रधानमन्त्री बालिन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ गृह परराष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन् सरकारले प्रविधि आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय संचार मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ
3: राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 2080-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छ प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढ़ाइने पनि जनाइएको छ कैलालीको धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 आयोजना हुने भएको छ
4: सुदूरपश्चिम विकास फाउण्डेशनको आयोजनामा